प्रत्या पोषे न प्रलाके बोध दे बदले मृदने सुदेव के तब कि मेहमानियों नौके तब का जवाने खुदे दिनों नौके मुयोई ओयोई ओयोई ओयोई ओयोई ने मिने लोकुं इले तो ऐसे मृदे नौकन के बकुरवाने यादे यादे شروع کر کنیم تنن لیونی کسی را حد نکیم از ایسی دیرو حتا بی باره چو در بنده آتی که بیم